آدمی اندر سوپڑ کس طرح ہے تو اندر ادھر کرے دیا جی اس کمان دیا سب پانی اسی ادھر کی اپنی طرح میں سکھ آئی چڑھ کے دور میرے چل کے گرو کی اصل کر سروت مائی مائی ہاں گرو کی گوشت میں یہ تا ادھر کہہ رہے ہیں ساڈے وقت ہو رہا ہے کہ گرو پڑھے جا گرو کہے یا گانے دوارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہ تو سر گرو کدے نہیں کہہ بانی نہ گرو نہیں کہہ کہ ستسنگ نہ حجت اے من رکھ نہیں گرو تو پرہیز ہے کت جائے بھائی ستسنگی جتنے ہر سال کرنا بل یہ نہ کرتے بہانے کہ میرے کی بات آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا واسطے سارا اپرانا کرتے کر دی ساری سمگری بھی کر لیا تا جا کے پرشادہ تیار ہو گیا پرشادے واسطے اتوں میں آتمک بھوجن واسطے بھی جو تھی ادم کرے دیا جی اس کو کمان دیا تین دیا تب مل نان اتری کمائی کر سکھ کا کرم تیسرا کرم ہے اس واحگرو کا سمرن نان اتری جی چنتا نے اب سان ہر ویلے چھاڑ دی ہے کہ دور ہو گیا کلگی کا پتا جی نے اور سکھ نو مہان ادم میری کار سے نے تے ادم دیا تو دنیا چاقاں پہ پنجاب کی دھرتی تھی کس طرح سوارے اپجوالا بنا ہے سارے دیش نو ان ملتا ہے ایک ہی مرضی ٹیکنیکل ویو دے نال گرو نے تھوڑے سے بڑی بخشی دی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخش جہے کام نو ہاتھ پانچ دن چڑھ گیا یہ گرو نے نانک نام چڑھ کے سدا کیونکہ نانک کے نام نال ہی بابا جی بابا نند سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی قلم جی کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ سدا چڑھتی قلم یا نانک نام چڑھتی کلا جی کو گرو کا نام ہے وہ چڑھتی کلا چلے کے کسی کا برا نہیں سوچتا تیرے پانے سروت کرو کرنی کرنی ہے سمرن دھرم کی کرن یہ بھی بندگی بانی پڑھنی ہے واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کال کھائے کے ستوں دے نانک رہا نانک چنیا کھٹیا جے بھر جانے کوئے سرتے چنی جان کی جوگی کا جب
योगी भी चुनी चाहिए जति सुरते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याओं की तिक्र ही का तत् दान जस्ती का तरण में दान सुन दान सुनती है पवित्र तेरी माया दंग मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह होमे आ जाए कई माया का ही मनता है माया का ही मान करनी वाहगुरु की बख्श यह तो वाहगुरु की दात कि वाहगुरु के अर्पण करते रही पानी चलता पवित्र रहा है तन चंगे पासे गुरु के लेखे लगता रहे तब तो सुखदाई है दान पुन करना जी सिमरन सत्संग शामिल है यह भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है यह भी बाबा जी बच्चे करते ये कोई बीबी तारक माड़ा फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आए भगवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम से जपती रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मन मत तेरी माड़ा फेरी ये मन मत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुछा का प्यार करके पति क्योंकि कम कर दिया या उन्हें कम किया तो उसने भोजन त्याग करना यह भी सिमरन है बाणी भी पढ़नी है हर टाइम सतगुरु जी ने पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जागे तस्कर कहते चोर तीजे पैरे तस्कर जागे चौथे पैरे योगी तो समय योगी ने जागे गुरसिख ने जाग अंदर तम पिछल राती जागर जाके की करना नाम दान इशनान करा इशनान करना ते बह के जपना सपना दान पुन भी नाम दान इशनान जराए फिर मिठा बोलन निव चलन नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी करता नहीं करता तेरे वर्गा कौन नहीं मिठा बोलन ये अमृत पीता है तो रचना मिठास पड़ी है मिठा बोलन निर्चल निम्रता करे गुरु के सिख का मन नीवा तो मत रचन चल गया तो मन उच्चा हो गया तो मत नीवी तो ताइ सिखी भी जी खुशबू है साढ़े अंदर कट मिठा बोलन निर्चलन हथों दे के भला मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाव थोड़ा सोना तो थोड़ा पैसा भी नहीं दिखे सिखदा है कर थोड़ा सोना तो थोड़ा पर मिकदार भी नहीं कितना थोड़ा समीए तो कितना थोड़ा खाई जे अगे अठ रोटियां खादिया तो सत खा ली जे जे बारह घंटे सौने तो दस घंटे सौने कोई मिकदार नहीं कोई समीए ने बाबा जी की भी बेनती की बाबा रन सिंह जी महाराज बेनती की महाराज आपके पास करो बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाम सारा दिन शरीर पीड़िया ही ना खते डिखा ही ना वो भी कोई खाने तावे लिखे है सबरत मिठे बनिए सुनिए सारे खट तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भाव है जाको नदर करे बाबा होर खाना तुझी खुआर जित खाते तन पीड़िए मन में चले विकार वो खाने की खत जे मन विकार ही बने आए हर मेरे पीड़े ही नहीं मुसलमान रोजे रखते सिख रोज रोजा
روزے کا مقصد یہ نہیں کہ خدا رب کوئی سوچ روزے کا رکھنا مطلب ہے شریر کی شدھی شریر کی ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے کیوں ہوئے کھٹے نکال آؤ پر ایک دن فاقہ کر رہے دوائی مل گئی اپنے آپ پہ ٹھیک ہو جائے تو اسی طرح روزہ رکھنا ورت رکھنا یہ نہیں بھی کوئی ایک کرم ہے نہیں صرف شریر کی شدھی ہوا شریر ٹھیک ہو جاتا ہے پر گرو کا سکھ تو روز روزہ رکھنا روز ورت رکھنا تو کہڑا تھوڑا کرو جی شریر ٹھیک رہی ڈاکٹر کو جانے نہیں پہ بابا جی نے بچن کیتا اتنا تھوڑا کھاؤ جی نے نال شریر بوجھ نہیں نہ ہو اتنا تھوڑا سو جی نال ساڈا امرت کا سو کی نہ اتنا الم آہار الم سی تھوڑا سونا کھاؤنا تھوڑا بولن بروت پائے ایک بہتا نہیں بول سارا دن گپا ہی نہیں پائے تھوڑا یہ بھی گرمت ہے پھر کھال کھائے سکرت کرے کھانا کھال کے سکرت کرے وڈا ہوئے نہ آپ کرائے گی گرو نے وڈیائی پرتی ہے تو جناؤں کا نہیں وڈیائیاں گرو والوں آؤں گی پھر ہمیں اچھ نہیں آتا آپ کرتا تو آگے آداب تمہاری جیو پھر سب تیرا کہو نانک سب تیری وڈیائی کوئی نہیں یہ گرو بخشش تو گرو دی وڈا ہوئے نہ آپ بنائے پھر پیسہ نکل سات سنگت مل گام دے رات دے نچل کر یہ دو ٹائم دے میرے کرد بھی کرنی کم کار بھی کرنا امرت رہے تو شام تاکہ گرو نام جانا ہے جس طرح تھی جڑ جڑ کے کرنا کی ہے شبد سرت پر جا کرے گرو نے شبد کی وچار سننی تو کر سب گرو پرچے من پر چائے پھر بھائی صاحب جی کہ سکھ کا جیون آسا نراس آسا رہتا ہوا کیونکہ جی آسا آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کر چلا آسا نراس یہ سکھ ہے ادم کرے جس طرح تھی ادم کی زندگی کا سروپ کی ہے بابا جی بچن کرتے سن کر بندے تو بندگی جتر کٹ میں سا ہو بندگی کا سروپ حکم ہے آپ کیونکہ سروپ جتنے تک سروپ لکھنا نہ پڑے اتنے تک من جڑتا ہے تو نشانہ کوئی نہیں ہے نا سن تو بندگی کا سروپ جا ہے وہ ہے حکم سکھ جا ہے کرت بھی کرتا ہے نام بھی جمتا ہے بچیاں نال بھی پیار کرتا ہے سیر بھی کرتا ہے ہنستا بھی ہے تنگے کپڑے بھی پانا ہے گرو نال بھی جڑتا ہے یہ سب گرو کا روپ حکم منیے ہوئے پروان تا ختم کار ہے صاحبان نے تین دن واسطے کیا نہیں لیا سید بدھو شاہ کو آ گیا چٹھی لے کے پیا کہتا ہے بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچا سید بدھو شاہ نے گرو کا حکم نام پڑھ کے سنایا وہ لکھا آیا کہ تھی دھرم کرو

परम सम्मान योग गुरु साहब जी का परम पवित्र मुकदस पुनीत आपा गुरु साहब सिंह जी ओ वाहिगुरु जी का खालसा वाहिगुरु जी फतह। शब्द भंडार बहरे जखार धन धन श्री गुरु ग्रंथ साहिब महाराज जी दे पवित्र अमोलिक खजाने विचों आसा दी वार दे शब्दां श्लोकां पौड़ियां द्वारा अथवा कुछ शब्दां द्वारा सतगुरां दी दात शिक्षा प्राप्त होई। अंतला शब्द जो आपके दे सामने गायन किया जा रहा है आसा अते पहाड़ी आदि दे अलापां अंदर स्वरां अंदर सप्तकां अंदर इसकी बेसिक लाइन इसका बेसिक आइडिया सेंट्रल आइडिया गुरु महाराज जी पुनः पुनः फरमाते ने ताकि साढ़े मन अंदर वस जाए टिक जाए। वो सिख हर बोलो मेरे भाई हे गुरु दे प्यारियो सर्वव्यापी सर्वशक्तिवान ओमनी प्रेजेंट एंड ओमनी पोटेंट जो अलमाइटी फादर है जो सर्वशक्तिवान हर समय हर जगह व्यापक है समूह पूर्वता शक्तियां का मालिक है उसका चिंतन करो उसकी आराधना करो। गुरसिख हर बोलो मेरे भाई अगे इकरार है वायदा है फल की मिलेगा प्राप्ति की होवेगी मुआवजे अंदर रिवार्ड इवजाना की मिलेगा। गुरसिख हर बोलो मेरे भाई हर बोल सब पाप लह जाए। कई बार मनुख ना चाहता होया भी पाप कर जाता है अकारण ही किसी नाल शदीद ख्यालातां का टकराव हो जाता है अकारण ही किसी नाल विरोधता हो जाती है ना चाहद होया भी कई कुछ इत हो जाता। कौन चाहता है मेरे स्वच्छ अति कीमती लिबास उत्ते गर्द पवे कालस लगे पर फिर भी लग जाती नाद्या नाद्या आलूदगी हो जाती है। मैं नहीं ना चाहद होया लैण देण विच वर्तारिया अंदर कई बारी तलख कलामिया अचेत गल्ला हो जांदियां ने ते हौली हौली सूक्ष्म मैल लगती लगती भी कसाफत गलाजत का रूप धार जाती है डूंगी हो जाती है। इसे लिए सतगुरां ने आपके पावन फरमाना द्वारा फरमाया है नर अचेत पाप ते डर जो तू उचेचे तौर ते ढा के अटेंशनली नहीं भी कर दो ऐसे हो जाने वाले पापा तो भी तू सुचेत रह बेदार रह बच के रह नर अचेत पाप ते डर। तो गुरु साहिब जी ने ऐसा भी फरमाया है कि जे बिलफर ना चाहद्या चाहद्या भी एक साफत गलाजत मैल लगती जाए तो भी आशावादी गुरु ने सानू रहबरी बख्शद्या होया शाहकार कलाम अंदर फरमान किया है परिया मत पापा के सन हूं तू बेहिस बेहरकत बेउदमा ना हो तेरी ना ढा दे कि मैं पापी हो गया हां ते देख किवें आशावादी सतगुरु मेहरामत करते ने पर यह मत पापा के संग पहले मिसाल दिती है मूत पलीती कपड़ हुए अगे ढंग दस्या दे साबून दे मैंने लगाना दे साबून उस पलीत कपड़े नूं नापाक कपड़े नूं जो मूत पलीती कपड़ होए हो गया सी दे साबून लईए उथों ऐसे तरह ही तरिया मत पापा के सन ओ तोपै नावै के रंग। कई पाउडर कई साबण ऐसे भी होंदे ने मैल भी ला देंदे ने रंगत भी दे जांदे
نام ایسا صابن ہے، نام ایسا پاؤڈر ہے، نام ایسا میل کٹن والا تے گنا والی چیز ہے کہ منک کے من کی میل بھی لا دیندا ہے تے رنگ بھی چاڑ دیندا ہے۔ اس لیے تو پرمیشر کا جس سنیا کر، اتوا گاویا کر، اتوا تارن کریا کر تے عملایا کر۔ گرسک ہر بولو میرے بھائی، ہر بول تو سب پاپ لہ جائے۔ تو من بچ کرم کر کے کئی بار پاپ ہو جاندے نے، تے بڑا ہی قیمتی شیشہ کسے منگوایا ہوگے، پاوے بلجیم تو منگوایا ہوگے، انشور کرا کے بڑی احتیاط نال وڈ مولے بنگلے دی نکر اچ آبنوسی فرنیچر دے نال آت وڈ مولے ٹیبل تے لایا ہوگے، اس دن اس نو گھروں باہر جانا پی جائے تے حیران ہو گئے شیشے چ منہ نہیں دسدا سونا، صاف ستھرا چہرہ، دستار داڑا نہیں دس رہا، کارن کی ہے؟ تے پھر پتہ لگا پہ شیشے تے میل پی گئی سی۔ این اسی طرح کئی بار جی میل نہ بھی ہوگی، ایک ہور بھی کارن ہوندا ہے، شیشے چہرہ نہیں دستا، شیشہ سامنے محرک ہوگی، متحرک ہوگی، ہلدا جلدا ہوگی، ان دونوں حالتوں میں چہرہ نہیں دستا، شیشہ وڈمولا ہی ہوتا ہے۔ ایک ہور بھی سیانے نے حالت کڈی ہے، جی شیشہ صاف بھی ہوگی، شیشہ ساکن بھی ہوگی، میں نے کھلوتا ٹکیا ہویا، ہلدا نہ بھی ہوگی، تیجی ایک ہور بھی گل ہے، ویکھن والے نو گیان نہ ہوگی کہ میں ہی ادھر منقش ہو رہا، میرا ہی ریفلیکشن ادھر جا رہا، میرا اپنا ہی سایہ ہے اگیانتا نال، تا بھی انہوں فائدہ نہیں ہوگے گا۔ جی میں کئی جانور اپنے پرشاوے نال لڑتے رہتے، کئی گائیاں شیشیاں نو ٹکران دیاں ویکھیاں بمبئی اندر، کئی کتے شیشیاں دے وچ اپنا چہرہ ویکھ کے پونک دے ویکھے، کئی جانور لو لہان ہوندے ویکھے شیشیاں تے چونجاں مار مار، اگیانتا ہے نا کہ میرا اپنا ہی سایہ ادھر منقص ہو رہا ہے۔ تو تین اوستھاواں نے، شیشہ کڈا وڈمولا ہوئے، تین کارن ہون تو وہ منہ نہیں دستا، چہرہ نہیں دستا، روپ نہیں دستا، ایک تے وہ میل پی ہوئے، ایک حرکت وچ ہوئے، تے تیجا ویکھن والا اگیانی ہوئے تے میرا اپنے پرشاوا۔ تینو سنتاں دی بھاشا وچ، سنت بولی وچ لکھیا ہے مل وکشیپ آورن، تین دوش جس انسان دے ہردے ہون انہوں آپا نہیں دس سکتا، پاواں گرو گھر وچ جنم لین والا کیوں نہ، ہر ویلے کیرتنی کیوں نہ ہوئے، مل بخشیپ تے آورن، انہاں دا اکو ہی علاج ستگرا نے دسیا ہے کہ سنگت دوارا، گرمکھاں دی صحبت دوارا، شبھ وچار وٹاندرے دوارا، اتے پرمیشر دے نام جپن نال اے سارے مل آلودگیاں دور ہو جاندیاں نے۔ تو کہہ کے سماپتی کیتی جاوے گی، اور سکھ ہر بولو میرے بھائی آپ کا دھنواد ہوئے گا، آؤ رل کے اس دکھ نوں نال گے۔

थाल विच तिन वस्तु पियो, सत संतोख विचारो, अमृत नाम ठाकुर का पियो, जिसका सब अतारो, जिसका सबस अधारो, जेको खावै जेको पुंचै तिसका होए उधारो।